0: gave the interim relief on a plea filed by the West Bengal government, challenging the 5th of June order of the High Court directing forthwith release of the 77-year-old convict Mohammad Rashid Khan. In Gujarat, Aam Aadmi Party MLA Chaitar Vasava may lose his assembly membership following his conviction in an assault and extortion case. Gujarat Legislative Assembly Deputy Speaker Purnesh Modi said that a person sentenced to 2 years of imprisonment cannot legally continue in office and is also barred from contesting elections for 6 years. Chaitar Vasava, his wife Shakuntala Vasava and 8 others were recently convicted by the Rajpipla Sessions Court in connection with a 2023 case involving the assault of Forest Department officials, extortion and offences under the Arms Act. The India Meteorological Department or IMD has issued an orange alert for thunder squall activity with wind speeds likely to reach 60 to 70 km per hour over Delhi, Haryana, Chandigarh and West Uttar Pradesh till tomorrow. Delhi NCR today witnessed a sudden spell of intense weather as heavy rainfall, dust storms and strong winds swept across the region. Heavy rainfall conditions are likely over Assam, Meghalaya, interior Karnataka, Madhya Maharashtra, Orissa, Telangana, sub-Himalayan West Bengal and Sikkim for the next 2 to 3 days. Meanwhile, IMD said heat wave conditions are likely to persist over Bihar, East Madhya Pradesh, East Uttar Pradesh and Vidarbha during the next 2 to 3 days. In hockey, India defeated Pakistan 4-3 in the thrilling FIH Men's Pro League 2025-26 clash in London a short while ago. Pakistan took a shock lead against the run of play in the first quarter as Ahmed Nadeem scored after a penalty corner. After squandering a number of penalty corners, India finally equalised in the second quarter, courtesy Abhishek Nain's goal. Neelakant Sharma scored soon after to give India the lead. Sukhjeet Singh added India's third goal with a superb strike. Rajinder Singh sealed the win with a brilliant drag flick from a penalty corner in the fourth quarter. Shakil Moeen and Abu Mahmood scored the other two goals for Pakistan. In the FIFA World Cup, Portugal will face Uzbekistan in a Group K fixture at Houston in US, with Cristiano Ronaldo's side aiming to bounce back after being held to a draw in their opening match. The match will begin at 10:30 p.m. Indian time. In Group L, England will take on Ghana in a highly anticipated clash in Boston at 1:30 a.m. India finished another successful day at the ISSF Junior World Championship, with the country's shooters adding 3 more medals including 2 silver and 1 bronze to their tally in Zoll, Germany. Shiva Narwal won the silver in the men's 10-meter air pistol junior event with an impressive performance, while Yupratap Singh Rathor claimed the bronze in the same event, ensuring a double podium finish for India. India also secured a silver in the men's 10-meter air pistol junior team event. With these 3 medals, India's overall tally has risen to 15, comprising 5 gold, 3 silver and 7 bronze. India and the US opened high-level trade talks today to salvage and recalibrate a proposed bilateral trade agreement after changes in US tariff policy disrupted a framework negotiated earlier this year. Commerce and Industry Minister Piyush Goyal met US Trade Representative Jamie Sangria and US Ambassador to India Sergio Gore in New Delhi. Benchmark domestic equity indices declined sharply by 1.2% today, mirroring losses across global markets. We have a report.
1: Sensex plunged by 893 points to close at 76,201, while Nifty shed 279 points to settle at 23,824. In the foreign exchange market, the rupee depreciated by 6 paise to close at 94 rupees and 74 paise against the US dollar. In the Indian bullion market, 24-carat gold was trading 1.1% down at 1,46,870 rupees per 10 grams, while silver was trading 3% lower at 2,28,370 rupees per kilogram a short while ago. With Intikab's report, Arjun Chowdhury for Akashvani News.
0: And now before we end the bulletin, the headlines once again. Prime Minister Modi says BRICS has vital role in deepening security cooperation and addressing challenges like terrorism and cyber security. President Draupadi Murmu presents Padma Awards at 2nd Civil Investiture Ceremony. Journalist P. Narayanan, tennis legend Vijay Amritraj, actors Mammootty and R. Madhavan and Singh Alka Yagnik among renowned recipients. Government says it is making advanced preparations to help farmers deal with the possible impact of weak monsoon caused by El Nino. IMD issues orange alert for thunder squall in Delhi, Haryana, Chandigarh and West Uttar Pradesh till tomorrow. Indian men's hockey team beat arch rivals Pakistan 4-3 in opening match of FIH Pro League in London. And in FIFA World Cup, Portugal to take on Uzbekistan in Houston, US. That's all in the news at 9. Good night.
2: आदाब, ये आकाशवाणी है खबरों के साथ, मैं मोहम्मद अम्मार। वजीर आजम नरेंद्र मोदी ने कहा है कि सिक्योरिटी से मुताल्लिक इश्तराक को मुस्तहकम करने और दहशतगर्दी और साइबर सिक्योरिटी जैसे चैलेंजों से निपटने में ब्रिक्स का अहम रोल है। सदर जमहूरिया द्रौपदी मुर्मू ने शहरी एजाज से मुताल्लिक दूसरी तकरीब में पद्म अवार्ड्स अदा किए। सहाफी पी नारायणन, टेनिस के सरकर्दा खिलाड़ी विजय अमृतराज, अदाकार ममूती और आर माधवन और गुलूकारा अलका याग्निक पद्म अवार्ड हासिल करने वालों में शामिल हैं। हुकूमत ने कहा है कि वो एनिनो की वजह से कमजोर मॉनसून के असरात के इम्कान से निपटने के लिए किसानों की मदद की खातिर पेश की तैयारियां कर रही है। इम्तिहानात के इनकास से मुतालिक कौमी एजेंसी एनटीए ने अंडर ग्रेजुएट कोर्सेज में दाखिलों के लिए मुश्तरका यूनिवर्सिटी दाखिला इम्तिहान के नतायज का ऐलान कर दिया है। भारतीय मौसमियात महकमे ने कल तक दिल्ली, हरियाणा, चंडीगढ़ और मगरबी उत्तर प्रदेश में गरज चमक के साथ तेज हवाएं चलने के लिए ऑरेंज अलर्ट जारी किया है। लंदन में एफआईएच प्रो लीग हॉकी के इफ्तिताही मुकाबले में भारत की मर्दों की हॉकी टीम ने रिवायती हरीफ पाकिस्तान को 3-4 से हरा दिया है। और फीफा आलमी कप में हाउस्टन में पुर्तगाल का मुकाबला उज्बेकिस्तान से होने वाला है। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी ने आज कहा है कि बदलते हुए आलमी मंजरनामे में सिक्योरिटी से मुताल्लिक इश्तराक को मुस्तहकम करने और दहशतगर्दी और साइबर सिक्योरिटी से लेकर उभरती हुई टेक्नोलॉजी से लाहक मुश्तरका चैलेंजों के इजाले की खातिर ब्रिक्स का इंतहाई अहम रोल है। वजीर आजम मोदी ने आज शाम नई दिल्ली में ब्रिक्स मुल्कों के कौमी सलामती के मुशीरों और सिक्योरिटी के सीनियर अहदेदारान से मुलाकात की। ब्रिक्स ब्राजील, रूस, भारत, चीन और जुनूबी अफ्रीका पर मुश्तमिल है। एक सोशल मीडिया पोस्ट पर उन्होंने इस बात को भी उजागर किया कि भारत की ब्रिक्स की सदारत में हकीकी इश्तराक में पेशरफ्त, आलमी खित्ते जनूब की तरजीहात की हिमायत और एक महफूज और ज्यादा शमूलियत वाली दुनिया के सिलसिले में इश्तराक को अहमियत दी जाएगी। वजीर आजम नरेंद्र मोदी ने नागरिक देवो भव पर जोर दिया है और अफसरान से जोर देकर कहा है कि वो शहरियों को हुक्मरानी में मरकजी अहमियत दें। आज नई दिल्ली में 2024 बैच के आईएएस के उन 183 तरबियती अफसरान से बातचीत करते हुए जिन्हें मुख्तलिफ वजारतों और महकमों में बतौर असिस्टेंट सेक्रेटरी मुंसलिक किया गया है, जनाब मोदी ने नौजवान सिविल सर्वेंट से जोर देकर कहा कि वो विकसित भारत @2047 की जानिब भारत के सफर की क्यादत करें। वजीर आजम ने मुल्क की तामीर में खवातीन के बढ़ते हुए रोल को ये कहते हुए उजागर किया कि मौजूदा बैच में 40% से ज्यादा खवातीन अफसर हैं। जनाब मोदी ने नौजवान अफसरों से कहा कि वो मुसलसल मुल्क की तामीर में अपने ताउन का जायजा लेते रहें और अपने ओहदों के बजाय अपनी कारकर्दगी से हासिल होने वाले नतायज से इत्मीनान महसूस करें। उन्होंने इस बात पर एतमाद का इजहार किया कि उनकी तवानाई, सलाहियत और खुद को वक्फ करने का जज्बा भारत को तरक्की की नई बुलंदियों तक ले जाने में एक अहम रोल अदा करेंगे। सदर जमहूरिया द्रौपदी मुर्मू ने आज शाम राष्ट्रपति भवन में शहरी एजाज दिए जाने की दूसरी तकरीब में पद्म अवार्ड्स अता किए। मुल्क के आला तरीन शहरी एजाजात में से एक पद्म अवार्ड्स 3 जुमरों, पद्म विभूषण, पद्म भूषण और पद्मश्री के तहत दिए जाते हैं। सहाफी पी नारायणन को अदब-ओ-तालीम के जुमरे में पद्म विभूषण से नवाजा गया है, जबकि साबिक जज केटी थॉमस को समाजी काम के लिए पद्म विभूषण से सरफराज किया गया है। पेश एक रिपोर्ट।
3: इस साल हुकूमत ने कुल 131 पद्म अवार्ड्स का ऐलान किया है। इनमें 5 पद्म विभूषण, 13 पद्म भूषण और 113 पद्मश्री अवार्ड्स शामिल हैं। साबिक टेनिस खिलाड़ी विजय अमृतराज, अदाकार ममूती और प्लेबैक्स गुलूकारा अलका याग्निक समेत 7 लोगों को पद्म भूषण से नवाजा गया है। सियासतदान शिबू सोरेन को बादजमर्ग पद्म भूषण दिया गया है। 57 अफराद को पद्मश्री अवार्ड से सरफराज किया गया है, जिनमें क्रिकेट खिलाड़ी रोहित शर्मा, अदाकार आर माधवन और प्रसार भारती के साबिक सीईओ शशि शेखर वेम्पति शामिल हैं। अदाकार सतीश शाह को बादजमर्ग पद्मश्री से सरफराज किया गया है। اس موقع پر نائب صدر سی پی رادھا کرشنن، وزیر اعظم نریندر مودی اور وزیر داخلہ امت شاہ کے علاوہ دیگر سرکردہ شخصیات موجود تھیں۔ دلی سے سپرنا سائکیا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ارجمند علی خان۔
2: زراعت اور کسانوں کی بہبود کے وزیر شیوراج سنگھ چوہان نے آج کہا ہے کہ حکومت نینو کی وجہ سے کمزور مانسون کے امکان اثرات سے نمٹنے کی خاطر کسانوں کی مدد کے لیے پیشگی تیاریاں کر رہی ہے۔ نئی دلی میں ایک پریس کانفرنس سے خطاب کرتے ہوئے جناب چوہان نے کہا کہ ملک میں اب تک 43% کم بارش ہوئی ہے اور جولائی میں بھی مانسون کے کمزور رہنے کا امکان ہے۔
4: النینو کے کارن کمزور مانسون رہنے کی جو سمبھاوت استھتیاں ہیں اور جس کا پربھاؤ اب دکھنے بھی لگا ہے، کیونکہ مانسون ابھی کافی لیٹ چل رہا ہے، اس لیے اوور آل ابھی تک 43% برسات کم ہوئی ہے اور آگے بھی جو موسم کا انمان ہے 2 جولائی تک کے سپتاہ میں کمزور رہنے کی سمبھاونا ہے، اور اس کا مطلب یہ ہے کہ ہماری خریف کی فصل اس پر اس کا اثر پڑ سکتا ہے، اور اس لیے بنا کسی دیری کے ہم کافی دنوں سے ان پرستھتیوں سے نپٹنے کے لیے تیاریاں کر رہے تھے۔ ہم جو پربھاوت ضلع کتنے ہو سکتے ہیں اس کا آکلن بھی کیا گیا ہے، اور اب تک جو سمبھاونا ہے 315 ضلع ایسے ہوں گے جہاں برسہ کم رہنے کی سمبھاونا ہے۔
2: جناب چوہان نے کہا کہ ریاستوں کو دالوں اور موٹے اناج اور تلہن جیسی فصلوں کو فروغ دینے کا مشورہ ہے جن میں کم پانی کی ضرورت ہوتی ہے اور سخت موسم میں بھی ان کی اچھی پیداوار ہو سکتی ہے۔ انہوں نے کہا کہ ریاستوں کے ساتھ تال میل میں سائنسی طریقہ کار فصلوں کی بروقت منصوبہ بندی اور ضلع سطح کی تیاری کو مستحکم کیا جا رہا ہے۔ نیتی آیوگ کے نائب چیئرپرسن ڈاکٹر اشوک لاہری نے آج کہا کہ پچھلی سہ ماہی کے دوران بھارت کی مجموعی تجارت میں 5.4% کا اضافہ ہوا۔ ڈاکٹر لاہری نے یہ بات نئی دلی میں تجارت پر نظر رکھنے والی سہ ماہی رپورٹ کا تازہ ایڈیشن جاری کرتے ہوئے کہی۔ نائب چیئرپرسن نے مزید کہا کہ پچھلی سہ ماہی کے دوران بھارت کی برآمدات 1.84 کروڑ ڈالر تک پہنچ گئی، جبکہ درآمدات میں 6.5% کا اضافہ درج کیا گیا۔ مغربی ایشیا کی صورتحال کے بارے میں بات کرتے ہوئے انہوں نے کہا کہ یہ بحران عارضی تھا۔ انہوں نے امید ظاہر کی کہ دنیا میں جلد ہی امن قائم ہوگا۔ آج جاری کردہ رپورٹ میں بنیادی طور پر ادویات کی تجارت پر زور دیتے ہوئے عالمی تجارت میں بھارت کے رول کا تجزیہ پیش کیا گیا ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ امتحانات منعقد کرنے والی قومی ایجنسی این ٹی اے نے آج انڈر گریجویٹ کورسز میں داخلے کے لیے مشترکہ یونیورسٹی داخلہ امتحان سی یو ای ٹی 2026 کے نتائج کا اعلان کر دیا ہے۔ امتحان میں شامل ہوئے امیدوار اب سرکاری سی یو ای ٹی پورٹل کے ذریعے اپنے سکور کارڈز تک رسائی حاصل کر سکتے ہیں۔ این ٹی اے کے مطابق اس سال اس امتحان میں 11 لاکھ سے زیادہ امیدواروں نے شرکت کی۔ سپریم کورٹ نے آج 1993 کے کولکاتہ باؤ بازار بم دھماکہ کیس میں عمر قید کے ایک مجرم کی قبل از وقت رہائی کے بارے میں دلی ہائی کورٹ کے حکم پر روک لگا دی۔ جسٹس پی کے مشرا اور جسٹس سنجیو سچدیوا پر مشتمل بینچ نے مغربی بنگال حکومت کی اس درخواست پر عبوری راحت دی جس میں ہائی کورٹ کے 5 جون کے اس حکم کو چیلنج کیا گیا تھا جس کے تحت 77 سالہ مجرم محمد راشد خان کی فوری رہائی کا حکم دیا گیا تھا۔ سپریم کورٹ نے محمد راشد خان کو بھی نوٹس جاری کیا۔ ریاست کی جانب سے پیش ہوتے ہوئے ایڈیشنل سولیسٹر جنرل ایس وی راجو نے دلیل دی کہ ہائی کورٹ نے اس معاملے میں اصلاحی نظریے کا غلط اطلاق کیا، کیونکہ اس دھماکے میں 70 سے زیادہ افراد ہلاک اور سینکڑوں زخمی ہو گئے تھے۔ محمد راشد خان کے وکیل ایم آر شمشاد نے کہا کہ ان کے موکل 33 سال سے زیادہ عرصہ جیل میں گزار چکے ہیں اور ایک شریک ملزم کو 2014 میں اس سلسلے میں رعایت دی جا چکی ہے۔ سپریم کورٹ نے مشاہدہ کیا کہ خان کا رول مختلف تھا اور انہیں دھماکوں کا ماسٹر مائنڈ قرار دیا۔ وزیر خارجہ ڈاکٹر اجے شنکر نے آج منگولیا کے وزیر خارجہ بیت موکس اور صنعت اور کانکنی کے وزیر کے ساتھ منگول ریفائنری پروجیکٹ کے زیر تعمیر مقام کا دورہ کیا۔ سوشل میڈیا پر ایک رپورٹ میں ڈاکٹر جے شنکر نے کہا کہ بھارت اور منگولیا دوستی کے تحت جاری پروجیکٹ میں نمایاں پیش رفت ہو رہی ہے۔ انہوں نے ان منصوبوں میں شامل مختلف ٹیموں کے ساتھ جاری کام کی تازہ صورتحال کا جائزہ لیا۔ وزیر خارجہ نے پروجیکٹ کے مقام پر بھارت اور منگولیا کے ورکروں کے ساتھ بات چیت کی۔ انہوں نے ان مشکل حالات میں اس طرح کے اہم پروجیکٹ کو پائے تکمیل تک پہنچانے میں ان کی محنت، لگن اور عزم کو سراہا۔ وزارت خارجہ نے آج قطر میں ہونے والے ایک دھماکے میں 12 بھارتی شہریوں کے ہلاک ہونے کی تصدیق کی. نئی دلی میں نامہ نگاروں سے گفتگو کرتے ہوئے وزارت خارجہ کے ترجمان رندھیر جیسوار نے بتایا کہ اس حادثے میں 66 افراد زخمی بھی ہوئے جن کا علاج ابھی چل رہا ہے.